खुशी का पलहरू साट्न, दुख का क्षणहरू बाँड्न, कोही साथी खोज्दै हुनुहुन्छ? त्यसो हो भने हामी छौँ तपाईँको माझमा। मनोरञ्जन अनि सूचनाका साथमा परदेशमा रहेर पनि आफ्नो पन भेटिने यो हो कार्यक्रम नमस्ते ब्रिस्बेन।

रेडियो 4EBFM 98.1 बाट प्रत्येक आइतबार दिउँसो 4 देखि 5 बजेसम्म प्रसारण हुने साप्ताहिक नेपाली रेडियो कार्यक्रम नमस्ते ब्रिसबेनको प्रतीक्षामा रहनुभएका आदरणीय श्रोतामा आजको आइतबार म केशव शर्माको हार्दिक अभिवादन। कार्यक्रममा यहाँहरू सबैलाई स्वागत छ। आज जुन महिनाको 28 तारिक 2026 र विक्रम सम्वत अनुसार आज 2083 साल असार 14 गते र सधैँको आइतबार चाहिँ आज पनि हामी यहाँहरूको घर आँगनमा आइपुगेका छौँ रेडियो कार्यक्रमको नयाँ अङ्क लिएर नयाँ सामग्रीका साथ र आशा गर्दछौँ अबको एक घन्टा यहाँहरूले यो कार्यक्रम सुनेर हाम्रो साथ दिनुहुनेछ। यो कार्यक्रम अहिले रेडियो 4EBको नियमित प्रसारण 98.1 FM मा भइरहेको छ। यहाँहरूले आफ्नो रेडियोबाट यो कार्यक्रम प्रत्यक्ष सुन्न सक्नुहुन्छ। त्यसबाहेक यो कार्यक्रम अहिले रेडियो 4EBको वेबसाइट 4EB.org.au पनि प्रत्यक्ष प्रसारण भइरहेको छ। त्यहाँ गएर पनि यहाँहरूले यो कार्यक्रम सुन्न सक्नुहुन्छ। कार्यक्रम सुनिसकेपछि यो कार्यक्रम सम्बन्धी यहाँहरूको कुनै पनि सुझाव सल्लाह प्रतिक्रिया छ भने हामीसम्म कुनै पनि माध्यमबाट यहाँहरूले पुर्याउन सक्नुहुन्छ। हामी सदैव यहाँहरूको साथ सहयोग सहभागिताको अपेक्षा गर्दछौँ। यही आग्रहका साथ अब कार्यक्रमलाई अगाडि बढाउने प्रयास हामी गर्दैछौँ। भोलि असार 15 गते एउटा विशेष दिन। असार 15 गतेले नेपाली सांस्कृतिक क्यालेन्डरमा एउटा विशेष अर्थ राख्छ, एउटा विशेष दिन हो यो। असार 15लाई दही चिउरा खाने दिनको रूपमा मनाइन्छ। त्यस्तै यसलाई रोपाई दिवस अथवा राष्ट्रिय धान दिवसको रूपमा पनि नेपालमा मनाइने चलन रहिआएको छ। आजको कार्यक्रमको सम्पूर्ण प्रस्तुति यही असार 15को सेरोफेरोमा केन्द्रित रहनेछ। कार्यक्रम अवधिभर यहाँहरूलाई हामी रोपाई गीत अथवा असारे गीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराउने प्रयास गर्नेछौँ। कार्यक्रम सुन्दै गर्नुहोला। सुरुवातमा यो असार 15को महत्त्वबारेमा छोटो जानकारी यहाँमाझ साझा गर्न चाहन्छु। नेपाल एक कृषि प्रधान देश हो, जहाँ अधिकांश जनताको जीवनशैली, संस्कार र चाडपर्वहरू खेतीपातीसँग सम्बन्धित रहेका छन्। त्यस्तै कृषिसँग जोडिएको एक महत्त्वपूर्ण दिन हो धान दिवस, जुन हरेक वर्ष असार 15 गते मनाइन्छ। यस दिनलाई रोपाई महोत्सव वा दही चिउरा खाने दिनका रूपमा पनि चिनिन्छ। यो दिन नेपाली समाजमा सांस्कृतिक, सामाजिक र कृषि परक दृष्टिकोणले विशेष महत्त्व राख्दछ। धान नेपालको मुख्य बारी हो र असार महिनादेखि रोपाई सुरु हुने हुँदा असार 15लाई धान दिवसको रूपमा मनाउन थालिएको। औपचारिक रूपमा नेपाल सरकारले 2061 सालदेखि राष्ट्रिय धान दिवसको घोषणा गरेर यो दिन मनाउन थाले हो। यसअघि पनि स्थानीय रूपमा किसान समुदायले यस दिनलाई रोपाई आरम्भको उत्सवका रूपमा मनाउँदै आएका थिए। असार 15लाई खेतीपातीको दृष्टिकोणले एउटा सुनौलो सुरुवात मानिन्छ। वर्षाको समय सुरु हुने, माटो भिजेको, पानीको सहज उपलब्धता हुने भएकाले यही समयमा धान रोप्ने उपयुक्त समय मानिन्छ। किसानहरू खेतमा गोरु जोतेर, हिलो खेल्दै, रोपाई गर्दै, गीत गाएर काम गरेको देखिन्छ। धान दिवसको मुख्य उद्देश्य भनेको धान खेतीको प्रवर्धन, किसानप्रतिको सम्मान र कृषिमा युवा पुस्ताको आकर्षण बढाउनु हो। सरकारले विभिन्न प्रविधि मैत्री विधिहरू, नयाँ बिउ, मल र सिँचाइ प्रणालीका बारेमा किसानहरूलाई जानकारी दिने अवसरका रूपमा पनि यो दिनको उपयोग गरिन्छ। धान दिवसमा दही चिउरा खानु एउटा पुरानो नेपाली परम्परा हो। यो परम्परा विशेष गरी मध्य पहाडी क्षेत्र र तराईमा व्यापक रूपमा प्रचलित छ। सांस्कृतिक अर्थ खोज्दै जाने हो भने दहीलाई शुभ, पवित्र र स्वास्थ्यवर्धक पदार्थको रूपमा लिइन्छ। चिउरा धानको एउटा रूप हो र यसलाई मेहनतको उपजको रूपमा लिइन्छ भने दही चिउरा खाएर किसानहरूले आफ्नो श्रमको सम्मान गर्छन्, हर्ष व्यक्त गर्छन्। यो परम्परा केवल परिकार खानको लागि मात्र नभई एकता, सहयोग र हर्षोल्लासको प्रतीक पनि हो। गाउँघरमा खेतमै मिलेर खाना खाने, एकअर्कालाई दही चिउरा खुवाउने परम्परा अझै जीवन्त रहेको छ।
पछिल्ला वर्षहरूमा असार पन्ध्रलाई पर्यटन उत्सवका रूपमा पनि विस्तार गरिएको छ। विशेष गरी काठमाडौँ, पोखरा, ललितपुर, चितवन लगायतका ठाउँहरूमा रोपाई महोत्सव आयोजना गरिन्छ, जसमा नेपाली सहित विदेशी पर्यटकहरूलाई पनि हिलोमा खेल्दै रोपाईमा पर्यटकहरू पनि हिलोमा खेल्दै रोपाईमा सहभागिता जनाउँदै रमाउँछन्। स्थानीय प्राकृतिक संस्कृति र मौलिक परम्परा देखाउने माध्यमका रूपमा रोपाई महोत्सवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचारमा सहयोग पुर्याइरहेको छ। जलवायु परिवर्तन, कृषिमा जनशक्तिको अभाव, यान्त्रिकीकरणको अभाव र कृषिको व्यवसायीकरणमा ढिलाइ जस्ता समस्याहरू चुनौतीको रूपमा अझै पनि उभिएका कारणले धानको खेतीतर्फ संस्थागत र सरकारी स्तरमा अझ बढी पहल गरिनुपर्नेले धानको खेतीतर्फ संस्थागत र सरकारी स्तरमा अझ बढी पहल गरिनुपर्ने देखिन्छ।

0: आफ्नो मुलुकको कृषि प्रणालीलाई आत्मनिर्भर बनाउने यात्रामा सशक्त कदम चाल्नु पर्छ। श्रोताहरू, कार्यक्रममा हामीले अहिलेसम्म चर्चा गर्यौँ भोलि असार 15 को दिन परेको राष्ट्रिय धान दिवस अथवा रोपाई दिवसको बारेमा। अब कार्यक्रममा गीत सुनाउने बेला भएको छ। असार रोपाई खेतीपातीको कुरा गर्दाखेरि एउटा गीतको साह्रै सम्झना हुन्छ। यो पुरानो गीत जनकवि केसरी धनुराज थापाको सुर सङ्कलनमा यो रोपाईसँग सम्बन्धित गीत छ। निकै मिठो गीत, तपाईँ हामी सबैले सुनेको गीत आजको कार्यक्रमको पहिलो साङ्गीतिक कोसेली, हो तारे हो हो माले हो।
1: हा हा

बोरा चाम्रो माटो माटी बाल्दै मनको बाती डल्ला फर्काई फर्काई ढाड मर्काई मर्काई हो।

संगीतको कुरा गर्दा पनि असार महिनाले खास गरी नेपाली संगीतमा पनि एउटा अर्थ राख्छ। खास गरी दुई खालका गीतहरू हामी असारमा सुन्छौँ। एउटा असारे भाकाका गीतहरू जो आफै एउटा सङ्गीतको एउटा भाका हो, असारे भाका, त्यो भाकाको गीतहरू सुन्छौँ भने अर्को हामी रोपाई गीतहरू पनि सुन्छौँ। रोपाई गर्दै गर्दा हली बाउसे रोपार्नीहरूले साझा रूपमा गाउने त्यो गीतलाई रोपाई गीत भनिन्छ। एकैछिन चर्चा असारे गीत र रोपाई गीतको बारेमा, त्यसपछि हामी

0: फेरि गीतहरू सुन्नेछौँ। मैले अघि पनि भने नेपाली संस्कृति र परम्पराहरू धेरै अंश खेतीपाती मौसमसँग गहिरो रूपमा गाँसिएको छ। यसै खेतीपातीसँग सम्बन्धित महत्त्वपूर्ण साङ्गीतिक परम्परा हो असारे गीत वा र रोपाई गीत, जसले नेपाली समाजको भावना, सङ्घर्ष, आशा र एकताको आवाज बोकेको हुन्छ। असारे गीत भन्ने बित्तिकै असार महिनाको वर्षा, रोपाईको व्यस्तता र गाउँको रमाइलो झल्कने गीतलाई बुझिन्छ। असार महिनामा जब धान रोप्ने मुख्य सिजन सुरु हुन्छ, किसानहरू बिहानदेखि बेलुकासम्म खेतमा काम गर्छन्। यस काम समयको कामको थकाइ कम गर्न, मन हलुका बनाउन र एकअर्कासँग सामाजिक भावनाको आदान प्रदान गर्न खेतमै गाइने गीतहरूलाई असारे गीत भनिन्छ। असारे गीतहरू प्रायजसो नारीहरूले गाउने परम्परा छ। गीत गाउने क्रममा जवाब प्रतिजवाब अथवा दोहोरी शैलीमा उनीहरू प्रस्तुत हुन्छन्। तत्कालीन समाजको अवस्था, प्रेम, पीडा, सासु बुहारीको सम्बन्ध अनि परदेशीको सम्झना आदि कुराहरू यो गीतमा समावेश हुन्छन्। रोपाई गीत भनेको विशेष रूपमा धान रोपाईको बेला खेतमा गाइने गीतहरू हुन्। यी गीतहरू केवल मनोरञ्जनका लागि नभई कामको गति बढाउने, सामूहिक ऊर्जा जगाउने र सामाजिक सम्बन्ध बलियो बनाउने माध्यम पनि हुन्। यसमा पनि दोहोरी शैलीको प्रयोग हुन्छ। खेतको अवस्था, मौसमको मजा, वर्षा र हिलोको चर्चा गीतमा गरिन्छ। कहिलेकाहीँ गीतहरूमा हास्य व्यङ्ग्य रहन्छ, कहिले प्रेमका कुराहरू हुन्छन् र प्रायःजसो पुरुष र महिला बीचको संवादको शैलीमा यी गीतहरू गाइन्छन्। उदाहरणको लागि, सामुने झरी झमझम पर्यो, खेतैमा हिलो छ, पानीमा खेल्न मन त लाग्छ, साथीभाइ मिलो छ। नेपालको हरेक भूभाग, चाहे पहाड होस् या तराई होस्, रोपाईसँगै गीत गाउने परम्परा रहिआएको छ। असारे गीत र रोपाई गीतका शब्दहरू मौलिक स्थानीय भाषा र बोलीमा आधारित हुन्छन्। लोक परम्पराबाट झिकिएको सङ्गीत र कति केसमा चाहिँ कुनै वाद्ययन्त्र प्रयोग नहुन पनि सक्छ र यिनीहरूले समकालीन सामाजिक सन्देशहरू बोकेको हुन्छ। आजभोलि असार 15 धान दिवसको अवसरमा विभिन्न ठाउँहरूमा रोपाई गीत गाउने प्रतियोगिता, नृत्य, लोकनृत्यहरूका प्रदर्शनी, लोकगीतको प्रदर्शनी आदि आयोजना हुने गरेका छन्। हालको पुस्ता मोबाइल र प्रविधिमा केन्द्रित हुँदै जाँदा असारे गीत जस्ता मौलिक परम्पराहरू हराउँदै गएको अनुभूति हुन्छ, र पनि केही प्रयासहरू प्रेरणादायी छन्। लोक गायक गायिकाहरूले असारे गीतलाई मञ्चमा उतार्न थालेका छन्। टेलिभिजन, युट्युब, एफएमहरूमा रोपाई गीतको विशेष कार्यक्रम हुन थालेको छ र स्कुल र गाउँ स्तरीय परम्परागत गीत प्रतियोगिताहरू हुन थालेका छन्। यसले सांस्कृतिक संरक्षण, कला विकास र स्थानीय पहिचानको प्रवर्धनमा टेवा दिएको छ। असारे गीत र रोपाई गीत नेपाली जीवनशैलीका सांस्कृतिक आत्मा हुने गीतहरूमा श्रम, प्रेम, व्यङ्ग्य, हास्य र समर्पणका थुप्रै तहहरू समेटिएका हुन्छन्। काम गर्दा गाइने गीतहरूले मानिसको थकाइ घटाउने मात्र होइन, सम्बन्ध बलियो पार्ने, समाजलाई एक सूत्रमा बाँध्ने र हाम्रो मौलिक पहिचान जोगाउने माध्यम पनि बनिरहेका छन्। हामीले यस्ता मौलिक परम्परालाई केवल स्मृति वा सङ्ग्रहालयमा राखेर होइन, बोलचाल, शिक्षण र सामाजिक आयोजना मार्फत जगेर्ना गर्नुपर्छ। असारे गीत हाम्रो इतिहास हो, नेपाली सङ्गीत को इतिहासमा यसको आफ्नै स्थान छ र भविष्यमा पनि यी गीतहरू हामीले जोगाई रहनु पर्छ। यो असारे गीत र रोपाई गीतको बारेमा चर्चा अहिलेलाई यति नै, फेरि हामी कुराकानी कार्यक्रमको अवधिभर गर्नेछौँ आज, र अहिलेलाई फेरि एउटा गीत राख्ने समय भइसकेको छ र अबको पालीमा एउटा असारे गीत यहाँहरूमा हामी राख्दैछौँ। घमेश दुलाल, नवराज ढुङ्गाना, रचना रिमाल र उमा श्रेष्ठको स्वरमा यो असारे भाकाको अथवा काठमाडौँ उपत्यका वरपर गाइने एउटा विशेष भाका छ, जसलाई काँठे भाका पनि भनिन्छ, त्यस भाकामा आधारित छ यो मिठो गीत यहाँहरू सबैका लागि।
1: नम्बरको पातलाई दुई नम्बरको सिनका तिन नम्बरमा गासेर

0: लाठे अरू खोई बिउ लाठे अरू किन एकोरो भएको हेर त बिउ पनि छैन यहाँ धान रोप्नलाई
1: त्यही त नि बिउ सब किसाको के हेरेर
2: बसेछ छिटो ल्याखे कालमा हो खानालाई पाइना

कार्यक्रममा अब प्रस्तुत छ एउटा जानकारी. आगामी जुलाई महिनाको 13 तारिक नेपाली भाषा साहित्य संस्कृतिका लागि एउटा विशेष दिन हो. यो दिन भानुभक्त आचार्यको जन्म जयन्ती परेको छ, भानु जयन्ती. र यही अवसरमा ब्रिस्बेनमा पनि एउटा विशेष कार्यक्रम हुन गइरहेको छ. त्यसको बारेमा थोरै जानकारी म यहाँहरूमा आज राख्न चाहन्छु. अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्विन्सल्यान्ड च्याप्टर अस्ट्रेलियाको आयोजना तथा नेप्लिज एसोसिएसन अफ क्विन्सल्यान्ड एनएक्यू, गैर आवासीय नेपाली सङ्घ एनआरएनए, अस्ट्रेलिया क्विन्सल्यान्ड राज्य समिति, नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलिया क्विन्सल्यान्ड शाखा र क्विन्सल्यान्ड नेपाली सांस्कृतिक केन्द्र युएनसिसीको सहभागितामा यो वर्षको 213 भानु जयन्ती तथा नेपाली भाषा एवं संस्कृति दिवस आगामी 11 जुलाई 2026 शनिबारका दिन मनाइने कार्यक्रम रहेको छ. कार्यक्रममा आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धा सुमन अर्पण गरिनेछ. स्थानीय कविहरूद्वारा कविता वाचन हुनेछ. नेपाली पाठशालाका बालबालिकाहरूले विशेष सांस्कृतिक प्रस्तुति दिनेछन् र नेपाली भाषा संस्कृति तथा साहित्य सम्बन्धी प्रवचन तथा अन्तर्क्रियाको पनि कार्यक्रम रहेको छ. कार्यक्रमको अन्त्यमा चिया चमेनाको व्यवस्था पनि छ. यो कार्यक्रम मैले फेरि दोहोऱ्याएँ, 11 जुलाई 2026 शनिबारका दिन अपरान्न 2-5 बजेसम्म कार्यक्रम स्थल रहेको छ. अप्पर माउन्ट ग्राभर प्रोग्रेस हल, 1873 लोगन रोड, अप्पर माउन्ट ग्राभर, क्विन्सल्यान्ड 4122. अप्पर माउन्ट ग्राभर प्रोग्रेस हल यो ब्रिस्बेन सिटी काउन्सिलको कम्युनिटी हल हो. यहाँहरू सबैजना आइदिनुहोला. नेपाली भाषा कला संस्कृति साहित्यप्रति सम्मान व्यक्त गर्ने एउटा अभूतपूर्व अवसर हो. यसको फाइदा लिनुहोला. यदि कविता वाचन गर्नुहुन्छ भने कविता वाचकको रूपमा सहभागी भइदिनुहोला र त्यहाँ भेला भएर कार्यक्रममा सहभागीहरूको हौसला बढाइदिनुहोला. यहाँहरू सबैलाई आयोजकको तर्फबाट हार्दिक अनुरोध गर्न चाहन्छु. असारकै कुरा गर्दाखेरि असार अथवा झरीलाई एउटा बिम्बको रूपमा पनि नेपाली गीत सङ्गीतमा प्रयोग गरिएको छ. थुप्रै मिठा गीतहरू छन् जसले असारको भावलाई, असारको यो एउटा महत्त्वलाई प्रकट गरेका छन् र असारमा पानी पर्छ, झरी पर्छ र कतिलाई यो झरीले आफ्नो प्रेमी प्रेमिकाको सम्झना गराउँछ, आफ्नो विगतको सम्झना गराउँछ र आफूले छोडेर आएको परिवार गाउँ घरको सम्झना गराउँछ. त्यस्तै एउटा पुरानो गीत छ नेपाली सङ्गीतमा, निकै नै लोकप्रिय गीत, असारे महिनामा पानी पर्यो रुझाउने, सुजन रुक्पाको स्वरमा यो गीत. र भनिन्छ सुजन रुक्पाले गाएको योभन्दा अर्को गीत भेट्दैन. नेपाली सङ्गीत एउटै गीत गाएर चर्चाको शिखरमा ती छन्. खास गरी भारतको सिक्किम वासी गायक हुन्. प्रस्तुत छ यो मिठो गीत, असारै महिनामा पानी पर्यो रुझाउने, कार्यक्रमको अबको साङ्गीतिक कोसेली यहाँहरू सबैका लागि.

0: अहिले दिउँसोको 4:30 गइसकेको छ र यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो 4EB एफएम 98.1 को साप्ताहिक प्रस्तुति नेपाली भाषाको यो कार्यक्रम नमस्ते ब्रिस्बेन र कार्यक्रम लिएर आज उपस्थित भएको छु म केशव शर्मा। कार्यक्रममा यहाँहरू सबलाई पुनः स्वागत छ। श्रोतावर्ग, आजको कार्यक्रममा हामी कुराकानी गरिरहेका छौँ असार 15 सेरोफेरोमा। असार सम्बन्धी केही गीतहरू यहाँहरूलाई सुनाइरहेका छौँ, रोपाई गीतहरू सुनाइरहेका छौँ र असार 15 महत्त्व र नेपाली सङ्गीतमा यसको प्रसङ्गलाई यहाँ चर्चा गरिरहेका छौँ।
1: अब एकैछिन कार्यक्रममा चर्चा कर्म गीतहरूको बारेमा। यो सङ्गीतका आफ्नै वर्गीकरण हुन्छ, आफ्नै वर्गहरू हुन्छन्, त्यहीमध्ये कर्मगीत पनि नेपाली सङ्गीतको एउटा वर्ग हो, एउटा विशेष प्रकार हो। त्यो बारेमा चर्चा कार्यक्रममा यहाँहरूको जानकारीको लागि राख्न चाहन्छु र यो जानकारी मैले लिएको छु कृष्णप्रसाद पराजुलीको पुस्तक नेपाली लोकगीतको आलोकबाट। प्रत्येक ऋतुमा नेपाली लोकजीवनको नाता कर्म वा श्रमसँग गाँसिएको छ। काममा लागेका बेला शक्ति सञ्चय गर्नु आवश्यक हुन्छ भने शरीरको थकान पनि मेट्नुपर्छ नै। अनि परिश्रमी लोकगायकहरूद्वारा आफ्ना काम तथा परिवर्तित समयसँग जोडिएका फरक फरक गीतहरू गाइन्छन्। त्यसमा पनि ऋतुकालीन कर्मगीत विशेषतः खेतीपाती लाउने, गोडमेल गर्ने र बाली नाली थन्काउने बेलामा नै बढी मात्रामा गाउने गरिन्छ। बहुसङ्ख्यक नेपाली जीवन पसिना चुहाई लेगपेसी र वनपाखा गर्दै खोला नाला र जङ्घार तर्दै परिश्रम गरेर खानुपर्ने जीवन हो। चामभन्दा काम प्यारो हुन्छ भन्दै मामको कल्पनामा लुब्नुपर्ने लोकजीवनलाई दिनरात नखटी हातमुख जोड्न गाह्रो पर्छ। काम मात्र गरिरहँदा जीवन निरस हुने भएकाले काम गर्दा गर्दै पनि गीत गाउनु उनीहरूको नैसर्गिक गुण हो। यसरी श्रम गर्ने सिलसिलासँग सम्बन्धित हुनाले कर्मगीतलाई नै श्रम गीत पनि भन्ने गरिएको छ। नेपाली लोकगायकहरूले हलो र कोदाली, हँसिया र हातको मितेरीमा फुल्ने परिश्रमसँग भिज्दै मुखबाट पनि मिठा स्वर लहरी छुटाएर गीत गाउँछन्। खेतालो जाँदा, हलो जोत्दा, फ्याउरी लाउँदा, धानको रोपाई र कटाई छुटाई गर्दा, कुन्यु लगाउँदा आदि कामका समयमा यस्ता गीतहरू गाउने गरिएको पाइन्छ। यसरी नेपाली लोकगीतका फाँटमा गीत सँगसँगै कर्मशील जीवन नाचिरहेको र छमछमाइरहेको हुन्छ। वन बुटेनका गोठा ल्याइदेखि खोला नालाका डुबुल्केसम्म पनि अनि भिर पहरादेखि छाँगा छहराका ओहरा दोहरासम्म जुनसुकै अवस्थामा पनि गीत गुन्जनेर त्यसको धरती रन्कने गर्छ। वर्तमान समयमा अरूको सिको गर्ने प्रवृत्ति बढेर नेपाली जीवन पद्धति अर्कै किसिमले ढलिँदै आएको छ। त्यसैले कर्मगीत वा श्रमगीतका कतिपय पक्षमा ह्रास पनि आउँदै गएको छ। लोक साहित्यको पछ्यौरी समातेर गीत गाउने र जुहारी खेल्ने चौर चौतारी, पानी पँधेरो र गोठ कठेरी अहिले हराउँदै गएका छन् भने अर्कातिर त्यहाँसम्मै सात समुद्र पारीको विकृत र विसङ्गत छायाले छुन थालेको छ। फलस्वरूप प्रकृतिको हरियोपन उराठिलो स्थितिमा पुग्दैछ अनि गोधुलीमा गुन्जने बाँसुरीका धुन सुनिन छाडेका छन्। यति हुँदाहुँदै पनि सम्झनाको चिनो छँदैछ र अझै गाउँघरमा कर्मगीतहरू केही अंशमा बाँचेकै छन्। यस्ता गीतहरू एकल, युगल र समूहका रूपमा समेत गाइन्छन्। तिनमा माया, प्रीति, खुसी, हाँसो, व्यङ्ग्य, विरह आदिका भाव छचल्किने गरेको पाइन्छ। कर्मगीत वा श्रमगीत प्रत्येक ऋतुमा हुने कामका प्रकृतिअनुसार गाउने गरिन्छन्। त्यसबेला अन्य प्रकारका गीत गाइँदै नगाइने होइनन्, तर कर्म वा श्रमसँग सन्दर्भित गीतले प्रमुख भूमिका ओगटिरहेको हुन्छ। कर्मगीतले एकातिर ऋतुलाई छुन्छ भने अर्कोतिर कामको प्रकृतिलाई लोकजीवनसँग टाँसेर उत्साह सञ्चारित गर्छ। त्यस्ता कर्मगीत वा श्रमगीतमा वैशाख जेठतिर गाइने जेठे वा जेठेरी, असारमा गाइने असारे रोपाई गीत र रसिया, साउनमा गाइने साउने, भदौमा गाइने भदौरे, मङ्सिरमा गाइने मङ्सिरे वा दाई गीत आदि प्रसिद्ध छन्। हजुर, मैले कार्यक्रममा यहाँहरूमा जानकारी राखेँ कर्मगीतका बारेमा। यो एउटा लेखको अंश थियो कृष्णप्रसाद पराजुलीको पुस्तक नेपाली लोकगीतको आलोकबाट मैले लिएको थिएँ र यो लेखमा कर्मगीत भनेका के हुन् त्यो बारेमा चर्चा गरिएको थियो र खास गरी पछिल्लो समयमा नेपाली समाजमा कसरी कर्मगीतहरू क्रमशः हराउँदै गएका छन् त्यो बारेमा पनि चर्चा गरिएको थियो। कार्यक्रममा प्रस्तुत छ एउटा रोपाई गीत, निकै मिठो गीत छ। हातको बिउ मकलाई दिउँ, यो बोलिरहेको छ, यो गीतको र यसलाई गाउनुभएको छ नवीन खड्का, पुस्तकका खड्का र साथीहरूले कार्यक्रमको अबको साङ्गीतिक कोसेली।

0: कार्यक्रममा अब अलिकति लामो चर्चा असारे गीतहरूको बारेमा र यो जानकारी पनि मैले कृष्णप्रसाद पराजुलीको पुस्तक नेपाली लोकगीतको आलोकबाट लिएको छु। बर्खैमा लाग्यो खोला र खोली बगेछ लेउ झार, पुरबै ढोका खोलेर हेर्दा लागेछ असार। असार लागेपछि गाउँ गाउँमा असारे फुल रातै भएर छपक्कै फुल्छ, त्यसै बेला खेतीपातीको काम पनि सुरु हुन्छ अनि गीतको रन्को फुट्न थाल्छ। त्यही रनको हो असारे गीत। असार साउनमा रोपाईका बेला गाइने भएकोले यो गीत महत्त्वपूर्ण कर्मगीत वा श्रम गीतका रूपमा प्रसिद्ध रहिआएको छ। नेपाली जीवनमा महिमाशाली धरतीसँग सम्बद्ध अनेक अभिव्यक्ति प्रकट भएका पाइन्छन्। अन्न दिने माटालाई आमा र श्रमको प्रतीक ढुङ्गालाई देउताको रूपमा मान्ने चलन चलिआएको छ। रोपाई गर्दा पनि हातमा बिउ लिएर माथिल्लो गराको मुहानमा फुल अक्षता र बिउले पुजेपछि रोपाईको खेवारा हुन्छ, साथसाथै असारे गीत यसरी घन्कन थाल्छ। एकै र मुरी खरको घाँस भेडीको थुमेलाई, पहिलो चरण अरूलाई हेर्न धरतीको भूमेलाई। त्यसबेला रामायणको कथामा आधारित गीत गाइन्छ भने भकारी राख्दा पनि गीत नै गाइन्छ। रामायणको कथामा आधारित गीतले लक्ष्मीको सङ्केत गर्छ अनि भकारी राख्ने गीत पनि पूजा आजासँगै सम्बन्धित छ। रोपाई गर्दा धान रोप्दै गएपछि खले गरामा पुगेर भकारी राख्ने चलन छ। भकारी राख्दा भकारी राख्ने नाइकिनी रोपाहरूले घुमी घुमी धान रोप्दै गीत गाउने गर्छन्। यसरी रामायणको कथा उनिएको जति तन्काए पनि तन्किने गीत र भकारी राख्दा गाइने असारे गीतका दुई टुक्रा यस्ता छन्। आकाशैभरि बादलु बस्यो पानी है पर्नलाई, लङ्काबाट रावण झर्यो सीतालाई हर्नलाई, सिरुमा पाते खुकुरी मेरो पित्तले कमानी, रामकी सीता रावणले हेर्दा कुथियो जमानी। फुलफुल्यो सकरी वारी र डाँडा, पारी र डाँडा फुलफुल्यो सकरी, बुझम्ला भूमे गरमला पूजा, राखमला भकारी, राखमला भकारी, रोपमला गैरी, बाँधमला थैली, थापमला भकारी। असारे गीत बर्खे झरीमा रुझेर होस् वा हिलोमाथि खेलेर होस्, हली बाउसे रोपाहार जोसुकैले सुरिलो भाकामा गाउँछन्। गीत सङ्गीतका सुरमा माटोसँग खेल्दा अरू कुराको वास्ता नै हुँदैन। प्रकृतिमा भिजेको कण्ठबाट यसरी गीतको लहरी चल्छ, त्यही लहरीको सुरमा रोपाईको मेलो पनि अघि सर्दै जान्छ। वर्षायाममा दिनभरि काम गर्दै साँझको लालिमा सँगै घर फिरुन्जेल असारे गीत गाइन्छ। दुःख नगरी सुख आउँदैन भन्ने कुरा नेपाली किसानलाई राम्रोसँग थाहा छ, त्यसैले उनीहरू श्रममा उत्साह भर्नका निमित्त गीत गाउँछन् र शरीर पानीले निथुक्क भए पनि निधारमा पसिनाको मोती टल्काउँछन्। यसबेला हलो कोदाली दाँते फ्याउरी र धानको बिउमा जीवन बोल्छ। केही वर्ष अघिसम्म रोपाई गर्दा बेठी लगाउने चलन पनि थियो, अहिले त्यो चलन त्यति देखिँदैन। तापनि असारे गीत चाहिँ गाइन्छ। कतिपय ठाउँमा युवा युवती मात्र होइन बुढापाकासम्म असारे गीत झिकेर खेत फाँट रन्काउन थाल्छन्। असारे गीतमा छोटा र लामा दुई तीन किसिमका भाका प्रचलित छन् भने पूर्वपश्चिममा गाइने गीतमा लयान्तर पनि पाइन्छ। छोटो भाका प्राय मात्रा मिलेको स्वर अक्षरे झ्याउरेमा गाइन्छ। यस लयमा गीतका कामको महत्त्व, रोपाईको खुसियाली, छोरी बुहारीको बिलोना आदि विषय आएका देखिन्छन्। त्यसै बेला रोपाई जात्रा वा हिले जात्राको रूपमा हास्य रसको झुल्का पनि प्रवाहित हुन्छ। असारे गीतको एउटा बानकी यस्तो छ। धान है रोप्नु छुपु र छुपु, असारको मासमा राजाको बेटी मकन्ने केटी, बाँच्नु छ आशामा बाबा र जिउको यो गैरी खेत, पानी है छिरुवा माथैमा लाउँ कि हातैमा लाउँ कि बाबरी बिरुवा, छुपुमा छुपु खेत है रोप्नु, हातैमा बिउ सन्जेल, राम्रैमा लाउँला मिठैमा खाउँला यो जीवन रहन्जेल। असारे गीतको सम्बन्ध कृषकसँग मात्र नभएर राजा रानीसँग पनि गाँसिन पुगेको छ। यो सम्बन्ध गाँसिनुमा बाउसे र रोपाहारको जनजीवन सञ्चारित भए झैँ लाग्छ। रोपाईको बेला बाउसे राजा हुनु भने रोपाहार रानी, त्यसै कारणले लक्ष्मीको प्रतीक बनाएर खेतधनीदेखि बाउसे र रोपाहारसम्मका विविध प्रसङ्ग लोकगीतमा गुन्जिएका सुनिन्छन्। 2224 राज्यकालमा डोली चढेर कोटबाट बेसी झरी रानीले खेत रोप्न साइत गर्ने र खाजा बाँड्ने गरेको प्रसङ्ग पनि सुनिन्छ। यस्ता श्रृङ्खलालाई जोड्ने कतिपय स्थानका नाम रानी खेत, रानी पानी, रानी कुवा, रानी घाट, रानी पँधेरो, रानी पौवा आदि हुन पुगेका सन्दर्भ थुप्रै रहेका छन्। त्यस्तै अर्को एउटा गीत छ रसिया भनिन्छ यसलाई। रसिया पनि लोकजीवनमा भिजेको एउटा रसिलो गीत हो। यो गीत कहिलेकाहीँ अघि पछि गाइने भए तापनि विशेष रूपमा काम गर्दा वा काम सकेर घर फिर्दा र जात्रा मात्रामा गाउने गरिन्छ। त्यसमा पनि असार साउनमा धान रोप्दा लामो लेग्रो तानेर गाएको सुनिन्छ। यस गीतमा का बीचमा अनुप्रासयुक्त पदावली वा वाक्यांश जोड्दै प्राय घाँसे लयमै अन्तिम टुप्पो वा फाँकी घाँसेर गीत तुर्नेर गाउने गरिन्छ। रोपाईको बेला युवा युवती जब रसिया गाएर घत्तीसँग जुहारी खेल्छन् त्यति बेला खेतका गरा बाटाघाटा चौर चौतारी सबै गुन्जिएको भान हुन्छ। यो गीतमा यसरी असार आँखाभरि आउँछ, मनभरि छोएर आउँछ, ओठभरि खेलेर आउँछ र हातभरि रङ्गिएर आउँछ। अचेलभरि अहिलेको उहिलेको उत्साह र उल्लास गीतको लहरमा केही कमी आए पनि गाउँघरमा गाउँघरका खेत फाँटमा त्यसको रन्को अझै पनि बाँकी छ। असारे गीत गाउँदा गाउँदै असार महिना सक्छ, सकिन्छ, रोपाई पनि सकिन्छ। यो श्रमको याम भविष्यका मिठा सपना खेलाएर फेरि अर्को वर्ष आउँछ। रोपाई सकिन थाल्दा त मङ्सिरको अन्नपूर्ण आँखामा नाचिसकेको हुन्छ। त्यसरी नेपालीहरू गाउँदै हिँड्छन् र त्यस हिँडाइको विदाईको स्वर यसरी गुन्जिन्छ। धान रोप्ने बेला असार महिना दया हाल्ने मङ्सिर हो, अरुवा धान मरुवा चामल काम लाग्ने दुवै हो। असारे मासको दोपहरे खाजा रानीको कसार सुनको ढोका खोलेर हेर्दा गएछ असार। मधेसे जानको गेवारे उखु कर्दैले गिडुला कान्छीको हातमा कलवाले छाता मधेसै हिँडुला। श्रोताहरू, हामीले चर्चा गऱ्यौँ असारे गीतका बारेमा, गीतका विभिन्न पक्षका बारेमा, र केही असारे गीतका उदाहरण पनि हामीले कार्यक्रममा प्रस्तुत गऱ्यौँ। फेरि एउटा गीत सुन्ने समय भएको छ। अबको पालीमा प्रस्तुत छ एउटा अर्को असारे गीत, निकै मिठो गीत छ, प्रचलित असारे भाकामा रहेको यो गीत मिलन लामा र साथीहरूको स्वरमा छुपुमा छुपु बोलको गीत कार्यक्रमको अबको साङ्गीतिक कौशल।
1: हेलो बाउसी हजुर, ल ऊ त डाँडा थुम्को मिलाइदिनु त, थुम्को रोपारलाई गाह्रो हुन्छ के।
2: यसपालि त छोरी माइती मिलेर एकदम रमाइलो गर्नुपर्छ, अर्को साल के हो के हो।

0: मिलन लामा भन्ने मान्छे पनि राम्रो काम पनि राम्रो गीत पनि राम्रो कस्तो मान्छे खोजेर ल्याएको तैले
1: एकदम राम्रो

श्रोतागण, हामी करिब करिब कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। एउटा छोटो जानकारी, क्विन्सल्यान्डको सबैभन्दा पुरानो नेपाली सामाजिक संस्था नेप्लिज एसोसिएसन अफ क्विन्सल्यान्ड एनएक्यूले यो वर्षको साधारण सभा आगामी जुलाई महिनामा गर्दैछ। आगामी जुलाई 19 तारिक आइतबारका दिन दिउँसो 1 बजेदेखि 5 बजेसम्म यो साधारण सभा हुनेछ कुपर्स प्लेन्स लाइब्रेरीमा। ठेगाना रहेको छ 107 ओरेन्ज ग्रोभ रोड, कुपर्स प्लेन। यो वार्षिक साधारण सभामा संस्थाको वार्षिक गतिविधिका बारेमा छलफल हुनेछ। के सफलता प्राप्त भयो गतको वर्ष, त्यो बारेमा प्रस्तुति रहनेछ र भावी कार्यक्रमको दिशामा पनि छलफल हुनेछ। यदि यहाँहरू सदस्य हुनुहुन्छ अथवा हुनुहुन्न भने पनि कार्यक्रममा सहभागी भइदिनुहोला। कार्यक्रममा नियमित छलफल, आर्थिक प्रस्तुति बाहेक कि अरू कार्यक्रमहरू रहेका छन्। नेपाली पाठशालाको बच्चा बालबालिकाहरूलाई पुरस्कार वितरण गर्ने कार्यक्रम छ। त्यस्तै पाठशालामा संलग्न स्वयंसेवकहरूलाई पनि सम्मान गर्ने कार्यक्रम छ। त्यसबाहेक यो समुदायमा स्वयंसेवक भएर काम गर्ने केही महानुभावहरूलाई पनि त्यहाँ सम्मान गर्ने कार्यक्रम रहिआएको छ। यहाँहरू सबैजना आइदिनुहोला आगामी 19 जुलाई आइतबार दिउँसो 1 बजे कुपर्स प्लेन लाइब्रेरीमा एनएक्यू नेप्लिज एसोसिएसन अफ क्विन्सल्यान्डको वार्षिक साधारण सभाको यो कार्यक्रम हो। यो जानकारी मैले यहाँहरूमाझ राखेँ। एउटा अर्को अनुरोध, यो रेडियो कार्यक्रमको सदस्यता नवीकरण गर्ने समय फेरि आइसकेको छ। यदि यहाँहरू गत साल यो रेडियो 4EBको सदस्य हुनुहुन्थ्यो भने कृपया आफ्नो सदस्यता समयमै नवीकरण गरिदिनुहोला। सबैमा मैले यो आग्रह गर्न चाहे र यदि यहाँ सदस्य हुनुहुन्न र सदस्य बनेर सहयोग गर्न चाहनुहुन्छ भने यहाँहरूले 4EBको वेबसाइट 4EB.org.au गएर सदस्यता आवेदन गर्न सक्नुहुनेछ। केही शुल्क को प्रावधान छ, त्यो शुल्क यहाँहरूले तिर्नुपर्नेछ र हामीलाई यो कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नका लागि 32 सदस्यको आवश्यकता पर्छ र यहाँहरूको सहयोग साथले हामी त्यो सङ्ख्या प्राप्त गर्न सफल हुनेछौँ भन्ने आशा हामीले गरेका छौँ। श्रोतावर्ग, यहाँहरूसँग कुराकानी गर्दा गर्दै यहाँहरूलाई गीत सङ्गीत सुनाउँदा सुनाउँदै आजको कार्यक्रमको निर्धारित समय सकिने लागेको छ। अहिलेसम्म यो कार्यक्रम सुनेर हाम्रो साथ दिनुभयो, यसको लागि यहाँहरू सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गर्छौँ र अर्को हप्ता फेरि यसै गरी नयाँ जानकारीका साथ यहाँहरूमा आज हामी प्रस्तुत हुने नै छौँ। तबसम्मका लागि आजको कार्यक्रमबाट म केशव शर्मालाई बिदा दिनुहोस्। कार्यक्रमको अन्तमा एउटा मिठो रुबाई गीत यहाँहरूमा आज राख्दै आजको कार्यक्रमबाट म बिदा हुन्छु। नमस्कार, शुभ दिन।